0: امتحانات کا انعقاد کرانے والی قومی ایجنسی 2026 کے یو جی سی نیٹ امتحانات کا آغاز آج سے کرائے گی. اور امریکی صدر جے ڈی وانس نے کہا ہے کہ ایران کے ساتھ بات چیت میں پیش رفت جاری ہے. وفود نے سوئٹزرلینڈ میں میٹنگ کی ہے. اسی کے ساتھ خبرنامہ ختم ہوا.
1: یہ آکاشوانی کا پریاگ راج کیندر ہے. میڈیم ویو 292.4 میٹر یعنی 1026 کلو ہرٹز اور ایف ایم 100.3 میگا ہرٹز پر. تھوڑی دیر میں آپ سنیں گے ہمارا کاریکرم نمسکار پریاگ راج.
2: उपभोक्ताओं तक पहुंचने का सुलभ और सस्ता माध्यम है आकाशवाणी.
3: आकाशवाणी के विभिन्न केंद्रों से कीजिए अपने उत्पादों और सेवाओं का प्रचार विज्ञापनों के माध्यम से.
2: लोकल और राष्ट्रीय स्तर पर कीजिए अपने बिजनेस का विस्तार, क्योंकि आकाशवाणी में विज्ञापन बुकिंग हुई बहुत ही आसान.
3: अब घर, दफ्तर या दुकान पर बैठे बैठे आप कर सकते हैं विज्ञापनों की बुकिंग.
2: डायल कीजिए 8700001.